गर्यो है त्यो ईश्वरको रचनालाई कस्तो खेल हो यो प्रकृतिसँग बुझ्दैन बुझ्ने बुझ्दैन बुझ्ने बुझ्दैन बुझ्ने झेलेकै हो प्रकृतिले पनि सम्झेर सम्झनै नसक्ने सम्झेर सम्झनै नसक्ने

एलेकै हो प्रकृतिले पनि सम्झेर सम्झनै नसक्ने सम्झनै नसक्ने सम्झनै नसक्ने सम्झनै नसक्ने।